0: देखो ना, मिसल कि शुमा फरमुदिन रासिया हम कि फेलन अफगानिस्तान दाराए चुनिन हुकूक ना ने बाशद, यानी वही माना कि मा ऊजा नुमाइंदा ना दारे, गर्चे आज हुकूमत साबिक नुमाइंदा मौजूद है वाली ऊना में था कि नुमाइंदगी मरदम अफगानिस्तान दर ऊजा दाश्ता बाशा। शुमा मैदानिन कि दर हर किश्वर या खसूस मिसल अफगानिस्तान वाली किश्वर हवादिस तबी हवादिस इज्तमाही हवादिस गुना गुन दर दाखिल किश्वर मौजूद है वाली नुमाइंदे अफगानिस्तान दा ऊजा हुजूर न दारा कि मुश्किल अफगानिस्तान रा बहुजूर हम नुमाइंदगान जहान बरसान ई बिशार यक मौजू मुहिम हस्तान। गर्चे दमी अब आखिर बरी शुमा मालूम है मिसल कि शुमा हम यादवर सुदीन खानम गानियून के हमराए वजीर खारिजी अफगानिस्तान मौलई मत्तकी सोबत करदा वो हम तकरीबन अमी मसाला रा बरेश गुफ्ता के नुमाइंदगी अफगानिस्तान दर दाखिल मिलल मतहद या कासले मुहिम अस मेताना कि तामलात बैन जहान व मंतिका दाश्ता बाशा। मौ शुमा शायद यक मौजू बिशार मुहिम अस्ते जनाब अदीब साहब के नुमाइंदे पाकिस्तान के हमेशा बालाय अफगानिस्तान तख्तो ताज में करदन व मे गुफ्तन कि टेररिस्ट दर दाखिल अफगानिस्तान अस्तन व पाकिस्तान तहदीद में कुना व दाइश दर अफगानिस्तान अस्त वली मा नुमाइंदा न दाश्तिम कि मे गुफ्तन कि ने दाइश दर मस्तोंग अस दाइश प्रोजे पाकिस्तान अस्त व मे दाइश अस कि पाकिस्तान बाहर किश्वर के दिलिश बादशाह ऊजा रवान कुना मिसल कि अफगानिस्तान अमी चीजा दवा दादा व मे कुना मा नुमाइंदा न दाश्तिम ई एक मौजूई बुदन एक खलाए डिप्लोमेटिक व एक खलाए हुकूकी एक किश्वर बुदन। अगर मा ऊजा एक नुमाइंदे मे दाश्तिम बाज़ेच किश्वर जुरात करदा ना मितानिस्तान कि बालाय अफगानिस्तान तोहमत कुना
1: بله
0: इल्लत इशी हैस के माई मुश्किलात अनुज हम दारिम।
1: تشکر میکنم سادات صاحب شما رو خوش آمدید میگم در این زمینه میخوام دیدگاه شما را هم داشته باشیم سپردن این کرسی را به نماینده حکومت فعلی افغانستان چقدر حائز اهمیت میدانین؟
2: درود و سلام خدمت شما، خدمت استاد بزرگوار سنگروال صاحب، خدمت نوزاد صاحب و همکار تکنیکی شما و بیننده محترم شما. در کل اهمیت کرسی از روزی که افغانستان عضویت سازمان را گرفته یا به دست آورده طبعا قابل اهمیت است و این یک نوع استیج است که افغانستان را حقوقش به اصطلاح منافعش میتونه در سطح بین الملل دفاع بکنه. بدبختانه وقتی که کرسی های سازمان ملل هم یک نوع از طرف کشورهای به اصطلاح ابرقدرت مورد سوء استفاده های سیاسی قرار میگیره، باز به کشورهای مظلوم چون افغانستان یا جهان سوم بازی های دوگانه اکثرا جاری میشه و ما ایره شاهد هستیم که با افغانستان بار اول نیست که اینا ای کار کردن. یک دوباره دیگه هم ما شاهد از این واقعیت ها هستم که متاسفانه بازی های دوگانه کردن با افغانستان. از یک طرف خودشان شرایط را مهیا می سازن برای از اینکه باید افغانستان با مو حالت قرار بگیره، از طرف دیگه متاسفانه باز امید کم بازی های دوگانه میکنن و فشار های متنوع میارن که گویا ملت افغان و هر حاکم افغان یا حکومت افغان را وادار به این بسازه که هر شرایط را که اینا میگذارن باید اونا قبول بکنن. و بدبختانه ایران باید اقرار بکنیم و بپذیریم که ما تا به حال در طول 5 سال اخیر موفق به این نشدیم که حداقل هویت خود یا به حساب مشروعیت خود از داخل و خارج به دست بیاریم و دلایل مختلف متاسفانه بر ازی وجود داره. یک کشوری که هیچ گونه قانون اساسی تا حال نداره، یک کشوری که نیم قشر از جامعهش از تحصیل و تعلیم کار باز مانده و ادعای زیر داره که به سطح سازمان ملل باید کرسی هم در اختیارش داده شود، ولی کار خانگی خود تکمیل نکرده متاسفانه. ما کار خانگی خود باید تکمیل بکنیم، باید همچو توقع را هم داشته باشیم که ملت هم پشت سر ما استاد شود.
1: بله.
2: وقتی که ملت و دولت با هم فاصله داشته باشه متاسفانه این تمام این گپا واهی خیالی میمانه و ملت بیچاره در انزوا قرار میگیره و مثل که حال هم در انزوا است.
1: سپاسگزار هستم. حتما در رابطه با همین نکته پس از وقفه کوتاه بیشتر صحبت خواهیم کرد. وقفه

0: किस्सा को ने। बंदर जो महो सात हस्त शाप।
1: मालूमात चेर तरी प कुछो के प टेलीविजन के प इंटरनेट के मालूमात हर चेर तश्ता دخپلو دینی پختنو ده زواب مندلو لپارا دی دین متخصصینو تا لار شایی. هغو کسانو تا چی ده سنتو او قرآن چخا سم معلومات لری. دی دینی پوهی تا لاسا کولو لپارا فلا تا مراجع وکڑی. فلا لشنبه تر پنشنبه ده غرمه دولس بجه.